नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म थ्रिसियर कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

0: नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोताहरूमा मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। श्रोताहरू समक्ष म लोक आज मेलबर्न चौतारीको यो नियमित कार्यक्रम लिएर हाजिर भएको छु। आज विक्रम सम्वत 2083 साल असोज महिनाको 15 गते बिहिबार असोज कृष्ण पक्षको पञ्चमी तिथि थियो आज। तदनुसार इस्वी सम्वत 2026 साल अक्टोबर महिनाको 1 तारिक, नेपाल सम्वत 1146। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौँ यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौँ। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारन्जरी समुदाय उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौँ जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। आज कार्यक्रममा यहाँहरू समक्ष साताको समाचार, साताको गीत, यस हप्ताको मेलबर्न वरपरका सामुदायिक खबरहरू र आउँदा दिनहरूमा आयोजन हुन लागेका कार्यक्रमहरूका बारेमा जानकारी प्रस्तुत गर्नेछौँ। साथसाथै हाम्रो दैनिक जीवनमा सरोकार राख्ने केही विषयलाई पनि यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ। आज महिनाको पहिलो बिहिबारको यो कार्यक्रम भएकोले आज कार्यक्रमको अन्तमा नेपालका विभिन्न भाषाभाषीहरूमध्येबाट कुनै एक भाषाको एउटा गीत प्रस्तुत गर्ने नै छौँ। समय रहेमा अन्य गीत सङ्गीत पनि प्रस्तुत गर्नेछौँ। सबैभन्दा पहिला साताको समाचार श्रोताहरूलाई स्मरण गराउन चाहन्छौँ। साताको समाचारमा हामी यो साताभरिका नेपालका प्रमुख समाचारहरूलाई समेटेर प्रसारण गर्ने गरेका छौँ। आजलाई यो साताको समाचारलाई प्रस्तुत गर्दै सहकर्मी सरोजा श्रेष्ठ।
1: नमस्कार, मेलबर्न चौतारीको साप्ताहिक समाचारमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। सुरु गरौँ साताको मुख्य समाचारबाट। 3 दिनको अविरल वर्षाबाट देशभर 21 जनाको मृत्यु, 5 जना बेपत्ता, नारायणी नदी इतिहासकै उच्च सतहमा। मनाङको हिमलुङ हिमालको आधार शिविरमा हिम पहिरो, 200 फेला, 1 दर्जनभन्दा बढी बेपत्ता। राष्ट्रिय सङ्घीय महासभामा प्रधानमन्त्री वालेन्द्र शाह, जलवायु न्याय संयुक्त राष्ट्र सङ्घको कागजमा मात्र सीमित रहनु हुँदैन। भोटुकुसी बाढीको 1 महिना 1,419 फेला। जापानमा नेपाली कराते खेलाडीको उत्कृष्ट प्रदर्शन। अब म सर्जा श्रेष्ठबाट सुन्नुहोस् साताको समाचार विस्तृतमा। भोटेकोसी बाढीको घाउ नसुक्दै नेपाल फेरि अर्को विपदको चपेटामा परेको छ। बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीका कारण बिहिबारदेखि सुरु भएको अविरल वर्षाले देशका विभिन्न भागमा बाढी, पहिरो, चट्याङ र हावाहुरी ल्यायो। प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार सामाजिक सञ्जाल मार्फत 21 जनाको मृत्यु भएको र 5 जना बेपत्ता रहेको पुष्टि गर्नुभएको छ। 5 जना घाइतेको निशुल्क उपचार भइरहेको र सुरक्षाकर्मी खोज उद्धार र अस्थायी आश्रयमा खटिएको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय

0: विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 14 जनाको मृत्यु पहिरोमा, 4 जनाको बाढीमा र 3 जनाको अविराल वर्षाको अन्य घटनामा भएको हो। बागलुङको निसीखोला गाउँपालिकामा आइतबार बिहान पहिरोमा पुरेर एउटै परिवारका 4 जनाको मृत्यु भएको छ। श्याम कुमारी विका र उहाँका 3 छोरा। पाल्पामा पहिरोबाट मृत्यु हुनेको संख्या 5 पुगेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा 4 जनाको ज्यान गएको छ। पर्वतमा जलजला गाउँपालिकामा काली गण्डकी नदीको बाढीले करिब 80 घर बगाएको प्रहरीले जनाएको छ। यद्यपि त्यहाँ मानवीय क्षति भएको पुष्टि भइसकेको छैन। आइतबार दिउँसो 2:10 नारायणी नदी देवघाट मापन केन्द्रमा 11.94 मिटरमा पुग्यो। जल तथा मौसम विज्ञान विभागका अनुसार यो अहिलेसम्मकै सबैभन्दा उच्च सतह हो। त्यहाँ चेतावनी तह 7.30 मिटर र खतराको तह 9 मिटर तोकिएको छ। सुदूरपश्चिममा महाकाली नदीमा बहाव 1,75,700 क्युसेट पुगेपछि गड्डा चौकी नाकाबाट नेपाल भारत आवागमन प्रभावित भएको छ। न्यून चापीय प्रणाली अब कमजोर हुँदै गएको छ, तर सतर्कता कायम नै राख्न आग्रह गरिएको छ। यसैबीच मनाङको नार्पु क्षेत्रमा रहेको 7,126 मिटर अग्लो हिमलुङ हिमालको आधार शिविरमा आइतबार हिम पहिरो खसेको छ। सुरुमा अभियान सञ्चालन सङ्घ नेपालका महासचिव ऋषि भण्डारीले 2 अभियान कम्पनीमा 10 जना सम्पर्कविहीन रहेको पुष्टि गर्नुभएको थियो। पछि पर्यटन विभागले यो संख्या संशोधन गरेको छ। हिमालयन होलिडेजका 14 र इमाजिन नेपालका 2 जना गरी 16 जना हिम पहिरोमा परेको थिए। उद्धार टोलीले 2 जनाको शव निकालेको छ र 14 जना अझै बेपत्ता छन्। खराब मौसमका कारण आइतबार खोजी रोकिएको थियो। प्रधानमन्त्री वालेन्द्र शाहले 24 सेप्टेम्बर न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्नुभयो। उहाँले भोटिकोशी त्रिशुली विपदलाई हिमालयन सुनामी भनेर चिनिएको उल्लेख गर्दै यो स्थानीय दुर्घटना मात्र नभई विश्वका लागि चेतावनी भएको बताउनुभयो। कम्तीमा 1,400 जनाको मृत्यु र 6,000 भन्दा बढी बेपत्ता रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विश्वको हरित गृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा 0.1% भन्दा कम रहेको भन्दै जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा लेखिएको सुन्दर वाक्यांश मात्र बन्नु नहुने बताउनुभयो। उहाँले नेपाल भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थान संयन्त्र स्थापना गर्ने प्रस्ताव गर्नुभयो, जसमार्फत उपग्रह तथ्याङ्क र विशेषज्ञता आदान प्रदान, खतरनाक हिमताल अनुगमन संयुक्त पूर्ण सूचना प्रणाली र विपदका बेला सीमा पार समन्वय गर्न सकियोस्। उहाँले तत्काल सहयोग गरेकोमा भारत र चीनलाई धन्यवाद दिँदै ऋण होइन अनुदानमा आधारित सहयोग चाहिने माग गर्नुभयो। प्रधानमन्त्रीले महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुभयो र शनिबार स्वदेश फर्किनुभयो। महासभामा परराष्ट्र मन्त्री शिशिर खनालले पनि विभिन्न भेटवार्ता गर्नुभयो। नेपाल र बेलारुस बीच कूटनीतिक सरकारी र सेवा राहदानी धारकका लागि भिजा छुट सम्झौतामा हस्ताक्षर भएको छ। मन्त्री खनालले संयुक्त राष्ट्र संघीयमा आर्मेनियाका विदेश मन्त्री र संयुक्त अरब इमिरेट्सका विदेश मन्त्रीसँग पनि भेट गर्नुभयो। युएईले नेपाललाई 2,50,00,000 अमेरिकी डलरको प्रतिबद्धता जनाएकोमा उहाँले आभार व्यक्त गर्नुभयो। विदेशमा रहेका नेपालीका लागि उल्लेखनीय कुरा, अमेरिकामा गैर आवासीय नेपाली र डायस्फोरा संस्थाहरूले आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री खनालले नेपालमा आर्थिक रूपान्तरणमा प्रवासी नेपाली समुदायलाई प्रमुख साझेदारका रूपमा संलग्न गराउनु सरकारको नीति र प्राथमिकता भएको बताउनुभयो। विदेशमा रहेका नेपालीको ज्ञान, सिप, पुँजी, प्रविधि र सञ्जाललाई देशको विकासमा परिचालन गर्ने सरकारको योजना रहेको उहाँले प्रष्ट पार्नुभयो। आइतबार मध्यरातमा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाराजगंज स्थित निवासबाट नियन्त्रणले टेकु स्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्यायो र दिउँसो परिवारको जिम्मा लगाइयो। प्रहरीले उहाँलाई पक्राउ नगरिएको सुरक्षा खतराका कारण संरक्षणका लागि ल्याइएको दावी गरेको छ। परिवारका अनुसार प्रहरले जिनजी समूहबाट खतरा रहेका कारण देखाइएको थियो। राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीलाई राणासँग भेट्न नदिएपछि आयोगले यसलाई गैर कानुनी भन्दै निष्पक्ष छानबिन र जिम्मेवार प्रहरी अधिकारीमाथि कारवाहीको माग गरेको छ। आर्थिक क्षेत्रमा सरकारले 3 दशक पुरानो नगर विकास कोष ऐन खारेज गरी 1 खर्ब रुपियाँ अधिकृत पुँजी सहितको पूर्वाधार विकास कोष स्थापना गर्ने तयारी अघि बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको विधेयकको अवधारणा पत्रलाई मन्त्री परिषदले सैद्धान्तिक स्वीकृति दिएको छ। नयाँ कोषमा सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको स्वामित्व रहनेछ। नेपाल, भुटान र भारतको संयुक्त फिल्म टनेल 26 का टोलीले फिल्मको कुल आमदानीको 25% प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेको छ। सुरुङभित्र फसेका मानिस सङ्घर्षमा आधारित यो फिल्म अक्टोबर 9 प्रदर्शन हुँदैछ। अन्त्यमा खेलकुद। जापानमा सम्पन्न 11 विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालले 2 स्वर्ण 1 रजत र 3 काँस्य गरी 6 पदक जितेको छ। एरिका गुरुङले महिला फाइनलमा चाइनिज ताइपेई खेलाडीलाई 8-6 हराउँदै आफ्नो 2रो विश्व सितोरियो स्वर्ण जित्नुभयो भने राकेश मानन्दरले पुरुष 60 केजी मुनिमा स्वर्ण जित्नुभयो। यसका साथै आजलाई साताको समाचार पूरा भयो। नमस्कार।
1: साताको समाचार सुनिसकेपछि अब प्रस्तुतिमा साताको गीत। साताको गीतमा हामी नेपाली सङ्गीत क्षेत्रका कुनै एक स्रष्टा, गायक, गायिका, गीतकार वा सङ्गीतकारलाई रोजाइमा पारेर उनकै एक गीतलाई प्रस्तुत गर्ने गर्दछौँ। भोलि असोज 16 नेपाली सङ्गीत क्षेत्रका एक वरिष्ठ सङ्गीतकर्मीको 84 जन्म जयन्ती पर्दछ। त्यसैले उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँकै गीतलाई सुन्नेछौँ साताको गीतमा आज। स्रष्टा हुनुहुन्छ नेपाली सङ्गीतको इतिहासमा आफ्नो स्वर, साधना र सिर्जनाका कारण विशेष स्थान बनाउन सफल सङ्गीतकर्मी, गायक, गीतकार तथा सङ्गीतकार भक्तराज आचार्य। भजन शिरोमणिका रूपमा परिचित भक्तराज आचार्यको जन्म विक्रम सम्वत 1999 असोज 16 धनकुटामा भएको थियो। बाल्यकालदेखि नै सङ्गीतमा रुचि राख्ने भक्तराज आचार्यले सङ्गीतलाई आफ्नो जीवनको मुख्य साधना बनाउनुभयो। उहाँले नेपाली आधुनिक सङ्गीत र भजन गायनमा महत्त्वपूर्ण योगदान दिनुभयो। उहाँको आवाजमा शास्त्रीय सङ्गीतको गहिराई, शब्दको भाव र आध्यात्मिक चेतना सुन्न सकिन्थ्यो। भक्तराज आचार्यको गीतमा प्रेम मात्र होइन, जीवनको दर्शन, आध्यात्मिकता, पीडा र मानव संवेदना पनि पाइन्छ। मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको माया लागेर आउँछ जस्ता गीतले नेपाली श्रोतामाझ उहाँको विशिष्ट पहिचान बनाए। उहाँ केवल गायक मात्र हुनुहुन्नथ्यो, उहाँ कुशल सङ्गीतकार र गीतकार पनि हुनुहुन्थ्यो। नेपाली सङ्गीतमा शब्द, सङ्गीत र स्वरलाई गहिरो भावनासँग जोडेर प्रस्तुत गर्ने उहाँको शैलीले धेरै कलाकारलाई प्रभावित गरेको छ। तर भक्तराज आचार्यको जीवन साङ्गीतिक सफलतासँगै ठूलो व्यक्तिगत सङ्घर्षले पनि भरिएको थियो। विक्रम सम्वत 2046 सालमा उहाँमाथि गम्भीर स्वास्थ्य समस्या आयो र त्यसपछि उहाँको गायन यात्रा कठिन बन्दै गयो। त्यसका बावजुद उहाँले सङ्गीतप्रतिको आफ्नो लगाव र साधना छोड्नु भएन। उहाँका दुई छोरा सत्यराज आचार्य र स्वरूपराज आचार्य पनि नेपाली सङ्गीत क्षेत्रमा स्थापित गायक हुन्। यस अर्थमा भक्तराज आचार्यको साङ्गीतिक योगदान एउटा पुस्तामा मात्र सीमित रहेन, उहाँको परिवार मार्फत अर्को पुस्तासम्म पनि पुग्यो। भक्तराज आचार्यको जीवन नेपाली सङ्गीतमा सङ्घर्ष र साधनाको उदाहरणका रूपमा लिइने गरिन्छ। कठिन परिस्थितिका बीच पनि उहाँको सिर्जना र सङ्गीतप्रतिको समर्पण नेपाली श्रोताका लागि प्रेरणाको विषय बनेको छ। विक्रम सम्वत 2040 साल फागुन 14 गते भक्तराज आचार्यको भौतिक शरीरको निधन भयो। उहाँको निधनसँगै नेपाली सङ्गीतले एउटा विशिष्ट साधक गुमायो, तर कलाकारको जीवन उसको भौतिक उपस्थितिमा मात्र समाप्त हुँदैन। भक्तराज आचार्यले गाएका गीत, सिर्जना गरेका धुन र नेपाली सङ्गीतमा छाडेको प्रभाव आज पनि जीवित छन्। भक्तराज आचार्य एउटा आवाज, एउटा साधना र नेपाली सङ्गीतको एउटा अमर अध्याय हुनुभयो। उहाँप्रति उहाँको यो 84 जन्म जयन्तीमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ र अब प्रस्तुत छ साताको यो गीत, उहाँकै स्वर र सङ्गीतमा रविराज भण्डारीको गीत रचना।

तपाईँहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR को 855 AM 3CR को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR लाई खोजेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँकैबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। श्रोतावृन्द, कार्यक्रममा अब प्रस्तुत छ हाम्रो स्थायी स्तम्भ आफ्नै कुरा। यस स्तम्भमा हामी भिक्टोरिया र मेलबर्न वरपरका सामुदायिक खबर र सूचनाहरूलाई प्रस्तुत गर्ने गर्दछौ। साथसाथै यस स्तम्भमा हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयहरूका बारेमा पनि जानकारी र चर्चा गर्ने गर्दछौ। सबैभन्दा पहिला सुनौ सामुदायिक खबर। यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका।

मेलबर्नको स्थानीय नेपाली फुटबल टोली द हिमालयन टाइगर्सले फोर्थ बेटर चोइस कप 2026 उपाधि चुमेको छ। गत साता सम्पन्न प्रतिस्पर्धात्मक अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै द हिमालयन टाइगर्सले ट्रफी आफ्नो नाममा पारेको हो। रोयल वेस्टर्न्स फुटबल क्लबलाई पराजित गर्दै टोली च्याम्पियन बनेको आयोजकले जनाएका छन्। गुड लक एडुकेसन एन्ड माइग्रेसन, मेलबर्न मेट्रो कलेज, एभरेस्ट इन्जिनियरिङ सर्भिसेस र बेटर चोइस मोर्गेज लगायतका सङ्घ संस्थाहरूको सहयोगमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हो। हाम्रो कम्युनिटी र नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको संयुक्त आयोजनामा 35 वर्षभन्दा माथिका खेलाडीहरू लक्षित बहुसांस्कृतिक भलिबल प्रतियोगिता सम्पन्न भएको छ। क्यारोलाइन स्प्रिङ्स लिजर सेन्टरमा गत शनिबार 26 सेप्टेम्बरका दिन बिहान 8 बजेदेखि सञ्चालन भएको यस प्रतियोगितामा स्थानीय टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो। खेल सम्पन्न भए पश्चात विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकहरूले जनाएका छन्। मानव सेवा अस्ट्रेलिया भिक्टोरिया च्याप्टरले आफ्नो नयाँ नेतृत्व तथा कार्यसमितिको औपचारिक घोषणा गरेको छ। नयाँ गठित टोलीको फाउन्डिङ प्याट्रोनमा जोग लिम्बू र स्टेट कोअर्डिनेटरमा पुरु थापा चयन हुनुभएको छ। त्यसै गरी जेनरल सेक्रेटरीमा सन्तोष तिवारी, ट्रेजररमा सुबिन राई, पिआर अफिसरमा दिक्पाल पङ्गेनी, मिडिया कोअर्डिनेटरमा तेज कार्की तथा मेम्बरसिप कोअर्डिनेटरमा राजीव वाग्ले रहनुभएको छ। बम योन्जन, निराजन गौली, जमुना पराजुली, सुदीप श्रेष्ठ, महादेव धनुक र गान्धी भट्टराई एडभाइजरका रूपमा चयन हुनुभएको छ।

0: 3CR is radical radio, and that means more than just alternative current affairs and political coverage.
1: We're radical because we're an independent media outlet owned and operated by the community.
2: We're radical because we give communities the control of their own shows, with their own music, in their own languages.
3: We're radical because we provide a media platform for communities to build their own power to create social change.
4: Become a subscriber and support Radical Radio. Call us on 03 9419 8377 or subscribe online at 3cr.org.au/subscribe.
5: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। मेलबर्न र यस वरपर चाँडै आयोजन हुन गइरहेका केही सामुदायिक कार्यक्रमहरूका सम्बन्धमा श्रोताहरूलाई जानकारी गराउन गइरहेका छौं। तपाईहरूको पनि आफ्नो समाज, समुदाय, संगठन वा क्लबहरूमा कुनै कार्यक्रम आयोजन हुन गइरहेको छ भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ। हामी त्यसलाई यस रेडियो कार्यक्रम मार्फत प्रचार प्रसार गर्नेछौँ। हामीलाई इमेलद्वारा जानकारी गराउन सक्नुहुनेछ melbournechautari@gmail.com। साथै मेलबर्न चौतारीको फेसबुक पेज मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। अब पालो यो साताको सामुदायिक जानकारीहरूलाई श्रोताहरू समक्ष प्रस्तुत गर्ने, यसलाई पनि प्रस्तुत गर्दै सहकर्मी कृतिका।

മെൽബൺ ഡിപ്ലീസ് കമ്മ്യൂണിറ്റി വെസ്റ്റ് MNCW MNC വെസ്റ്റ് ക്രിക്കറ്റ് ക്ലബ്ക്ക് ഔപചാരിക ശുഭാരംഭ ഗർദൈഛ। यो कार्यक्रम आउँदो शुक्रबार 2 अक्टोबर का साँझ 5 बजेदेखि 8 बजेसम्म रक बैंक कम्युनिटी हल 24 ओल्ड लिक्स रोड रक बैंक विक्टोरिया में आयोजना होने। खेलकूद प्रेमीहरूलाई आमंत्रण गरिएको यस कार्यक्रम बारे थप जानकारी लिन वा सहभागिता निश्चित गर्न प्रज्वल भट्टराईज्यूलाई 0477-838-020 अथवा बासु भुसालज्यूलाई 0406-646-873 वा जगत थापाज्यूलाई 0416-818-808 सम्पर्क गर्न सक्नुहुनेछ। नेप्लिस नेबरहुड कम्युनिटी इन्कर्पोरेटेड NNCI विक्टोरियाका समुदायका अगुवा तथा स्थानीय बासिन्दाहरूसँग दसैँ र तिहार मनाउन विशेष उत्सव आयोजना गर्दैछ। दसैँ एन तिहार फेस्ट 2026 नाम दिएको उक्त कार्यक्रम आउँदो शुक्रबार 9 अक्टोबरका दिन साँझ 6 बजेदेखि 9 बजेसम्म एपिङ मेमोरियल हलमा आयोजना हुनेछ। सांस्कृतिक प्रस्तुति, परम्परागत मनोरञ्जन र आत्मीय भोजन रहने यस कार्यक्रममा सहभागी हुन आयोजकहरूले हार्दिक निमन्त्रणा गरेका छन्। थप जानकारीका लागि आयोजक संस्था NNCI सिधै सम्पर्क गर्न सक्नुहुनेछ। श्रोतावृन्द, यहाँहरू सुन्दै हुनुहुन्छ मेलबर्न चौतारी। मेलबर्न आसपास र विक्टोरियामा हुन गइरहेका कार्यक्रमको सूचना हामी यहाँहरूमाझ प्रस्तुत गरिरहेका छौँ। अबको सूचना मेलबर्न नेप्लिज कम्युनिटी वेस्टको बारेमा रहेको छ। मेलबर्न नेप्लिज कम्युनिटी वेस्टको आयोजना तथा एक्सपर्ट एडुकेसन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजनमा दसैँ फेस्टिभल 2026 सञ्चालन हुँदैछ। यो महोत्सव शनिबार 17 अक्टोबरका दिन दिउँसो 1 बजेदेखि साँझ 6 बजेसम्म 120 ब्याडन पावल ड्राइभ टार्नेट विक्टोरियामा आयोजना हुनेछ। कार्यक्रममा चङ्गाचेट, सांस्कृतिक नृत्य, बालबालिकाका लागि खेलकुद, साङ्गीतिक प्रस्तुति र फ्री फुडको व्यवस्था गरिएको छ। सहभागिताका लागि रजिस्ट्रेसन अनिवार्य गरिएको छ। यसबारे थप जानकारी बुझ्नका लागि इभेन्ट कोअर्डिनेटर जेनिसा गौतमज्यूलाई 0415-206-818 वा भाइस प्रेसिडेन्ट ज्योति कडेलज्यूलाई 0451-032-748 सम्पर्क गर्न सकिनेछ। डोरिन मरन्डा नेप्लिज कम्युनिटी DMNC विक्टोरियाको एपिङमा भव्य दसैँ उत्सव आयोजना गर्ने भएको छ। शुक्रबार 16 अक्टोबरका दिन साँझ 5 बजेदेखि एपिङ मेमोरियल हलमा कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा नेपाली परम्परागत परिकार, DJ तथा सांस्कृतिक नाचगान र बालबालिकाका लागि मनोरञ्जनात्मक खेलहरू रहनेछन्। प्रवेश शुल्क वयस्क अर्थात् एडल्ट्सका लागि $28, बच्चा 5 देखि 12 वर्षसम्मका बच्चाको लागि $15 र 5 वर्षभन्दा कम उमेरका बच्चाको लागि निशुल्क तोकिएको छ। थप जानकारीका लागि आयोजक डोरिन मरन्डा नेप्लिज कम्युनिटीलाई सम्पर्क गर्न सकिनेछ।

0: ओहो, आज पनि कलेज जान ढिलो भइसक्यो त। छिट्टो गर्नु पर्यो। के मेसेज आयो? काम एप्लाई गरेको थिएँ, त्यही पो हो कि? ए, एटियोबाट पो रहेछ। ओहो, $3,000 ट्याक्स रिटर्न हुने भएछ। लिङ्क पनि रहेछ। प्रोसेस के रहेछ? हेर्नु पर्यो। ब्याङ्क डिटेल पठाउनु पर्ने रहेछ। पठाइहाल्छु। आहा, कस्तो पैसाको खाँचो भएको बेलामा ट्याक्स रिफन्ड पो आउने भयो। आएछ फेरि। ए, पैसा आए जस्तो छ। आएको छैन त। बरु मेरो खातामा भएको पैसा पनि छैन त। के भयो? लाउन
1: अस्ट्रेलियन ट्याक्स अफिसले कहिले पनि फोन वा टेक्स्ट मेसेजबाट संवेदनशील जानकारी माग्दैन। यदि तपाईँले ट्याक्स अफिसको नाममा अनावश्यक कल वा मेसेज प्राप्त गर्नुभयो भने तुरुन्तै एटिओको आधिकारिक नम्बरमा सिधै फोन गरेर क्रस चेक गर्नुहोस्। कुनै पनि शंकास्पद गतिविधि लागेमा आफ्नो माई गभ एकाउन्टमा लगइन गरेर कर सम्बन्धित सबै सन्देशहरू राम्रोसँग चेक गर्नुहोस्। फोन वा मेसेज मार्फत तपाईँलाई पैसा फिर्ता गर्नु छ वा जरिवानाको धम्की दिने जस्ता कुराको कहिल्यै विश्वास नगर्नुहोस्। साथै फोन वा इमेलमा आफ्नो ब्याङ्क विवरण पनि कहिल्यै नदिनुहोस्। एक्ट नाउ, स्टे सेक्योर।
2: नेपाली एसोसिएसन अफ भिक्टोरियाद्वारा मेलबर्न चौतारी मार्फत जनहितका लागि प्रस्तुत।
3: मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हामी हरेक हप्ता बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म भिक्टोरियाको मेलबर्न स्थित कम्युनिटी रेडियो 3CR 855 AM यो प्रसारण लिएर सन् 2003 सालदेखि यहाँहरूको सेवामा आउने गरेका छौँ। मेलबर्न चौतारीको आजको यो कार्यक्रममा आफ्नै कुरा स्तम्भभित्र नै अब सुन्दैछौ हामीसँग प्रत्यक्ष सरोकार रहेको विषय स्वास्थ्य सम्बन्धी प्रस्तुतिलाई। यस प्रस्तुति लिएर आउँदै हुनुहुन्छ सहकर्मीहरू कृतिका पौडेल र प्रमोद सुवेदी। हामी श्रोताहरूलाई यो पनि जानकारी गराउन चाहन्छौ, यस चर्चामा प्रस्तुत भएका विवरणहरू सामान्य जानकारीका लागि मात्र हो। यहाँहरूको स्वास्थ्यसँग सुहाउँदो र भरपर्दो सुझाव सल्लाहको निम्ति कृपया आफ्नो जीपी अथवा विशेषज्ञहरूसँग सम्पर्क गर्नुहोला।
4: मेलबर्न चौतारी सुनेर बस्नुभएका सम्पूर्ण श्रोताबिन्दमा नमस्कार। म प्रमोद सुवेदी। सदाझैँ आज पनि मसँग मेरी सहकर्मी कृतिका पौडेल पनि हुनुहुन्छ। कृतिका, हार्दिक स्वागत छ।
5: धन्यवाद प्रमोदजी।
4: कृतिका, मुटुको स्वास्थ्य भन्न साथ हामी प्राय हार्ट एट्याक अथवा हृदयघात भनेर सम्झिन्छौँ नि है। तर मुटुको हेरचाह त हृदयघात हुनुभन्दा धेरै अघिदेखि नै सुरु गर्नुपर्ने होइन र?
5: हो प्रमोदजी, मुटु हाम्रो शरीरको निरन्तर चलिरहने एउटा पम्प जस्तै हो। हामी सुत्दा पनि काम गर्छ, हिँड्दा पनि काम गर्छ, बोल्दा पनि काम गरिरहेको छ, अझ व्यायाम गर्दा त अझ धेरै मेहनत गर्छ। तर मुटु र रक्तनली सम्बन्धी रोग प्राय एकै दिन अचानक सुरु भएको हुँदैन। धेरै वर्षदेखिको जोखिम अथवा धेरै जोखिम वर्षौँदेखि बिस्तारै बिस्तारै जम्मा भइरहेको हुनसक्छ।
4: जस्तो कि उच्च रक्तचाप अथवा हाई ब्लड प्रेसर, होइन?
5: हो, उच्च रक्तचाप जुनलाई हामी सामान्यतया नेपाली भाषामा प्रेसरको रोग भन्छौँ नि, प्रेसरको रोगको एउटा समस्या के हो भने धेरै मानिसलाई कुनै स्पष्ट लक्षण नै पहिले देखिएको हुँदैन। त्यसैले मलाई टाउको दुख्दैन, त्यसैले मेरो प्रेसर ठिक छ भन्न मिल्दैन। यो त हामीले प्रेसर नापेपछि मात्रै थाहा पाउँछौँ।
4: बिल्कुल। अर्को फ्याक्टर भनेको हामीले बोसोको मात्रा अथवा कोलेस्ट्रोल भन्छौँ नि रगतमा, त्यो पनि त्यस्तै हो नि है?
5: हो, उच्च एलडिएल कोलेस्ट्रोलले प्राय कुनै लक्षण दिँदैन, तर समयसँगै रक्तनलीमा बोसोयुक्त पदार्थ जम्मा हुने प्रक्रियामा योगदान गर्न सक्छ। त्यसैले आफ्नो उमेर, पारिवारिक इतिहास, मधुमेह अर्थात् डायबिटिज, धुम्रपानको इतिहास वा अन्य जोखिम अनुसार आफ्नो जिपीसँग मुटु तथा रक्तनली सम्बन्धी जोखिमबारे कुरा गर्नु राम्रो हुन्छ।
4: बिल्कुलै, अब केही व्यावहारिक कुरा पनि गरौँ न। जस्तो कि मुटुलाई भनौँ न स्वस्थ राख्न हामीले आजैदेखि सुरु गर्न सक्ने कुराहरू के हुन सक्छन् त?
5: प्रमोदजी, नम्बर एक कुरा आफ्नो शरीर चलाउने,
4: हजुर,
5: नियमित हिँडुल वा व्यायाम गर्ने, फलफुल, सागसब्जी, दाल, गेडागुडी, होल ग्रेन जुन भन्छौँ हामी, त्यो र नट्स जस्ता खानेकुराहरू सेवन गर्ने, धुम्रपान नगर्ने, मद्यपान नगर्ने, पर्याप्त निन्द्रा सके निधाउने र स्वस्थ तौल कायम गर्ने। अनि हामी जस्तै वर्क फ्रम होम गर्नेहरूका लागि एउटा महत्त्वपूर्ण कुरा, लगातार घन्टौँ घन्टासम्म कुर्सीमा नबस्ने, बिचबिचमा उठ्ने, अलिकति हिँड्ने र शरीर चलाउने।
4: कति प्र्याक्टिकल टिप्सहरू दिनुभयो। अब एउटा गम्भीर कुरा पनि गरौँ न। हार्ट एट्याक सुन्दा पनि डर लाग्छ हामी सबैलाई। अब यो हार्ट एट्याकका सङ्केतहरू के हुन सक्छन्?
5: प्रमोदजी, हार्ट एट्याक अथवा हृदयघातको जुन सङ्केत छन् ती सबैमा एकै नासको नदेखिन सक्छ। महिला र पुरुषमा पनि फरक फरक खालको सङ्केत देखिन्छ भनिन्छ।
4: हजुर।
5: छातीमा अचानक दबाब वा कसिएको वा भारी महसुस हुनु, सास फेर्न गाह्रो हुनु, चिटचिट चिटचिट पसिना आउनु, वाकवाकी लागे जस्तो हुनु, अथवा असामान्य रूपको कमजोरी हुनु, र जुन तपाईँको दुखाइ छ त्यो सर्दै सर्दै हात, देब्रे हात, घाँटी र आफ्नो गिजातिर फैलिनु, यी सबै चेतावनीका सङ्केतहरू हुन सक्छन्। र सबैमा जुन हामीले चलचित्रहरूमा देखिन्छ नि, मुटुमा हात राखेर मान्छे बेहोस हुनुभएको, सबै हृदयघात त्यस्ता हुँदैनन्।
4: त्यसो भने देखुन् भनौँ न, यदि हजुरले भनेका ती माथिका सङ्केतहरू देखियो भने यो मेरो सामान्य खानपानको गडबडीले होला, पेटमा असहज भएर होला, एकछिन कुराउन हेराउन भनेर चाहिँ बस्नु भएन, होइन?
5: पक्कै पनि हामीमध्ये धेरैजनाले मुटुको रोगलाई खासै ध्यान दिँदैनौँ। कहिले कहिले अब हामीले हाम्रो शरीर हेऱ्यौँ भने पनि मुटु पेट नजिकै छ नि त, त्यसैले मुटुको दुखाइलाई कहिले सायद अपच भयो भन्छौँ, कहिले सायद खानपिनको तह मिलेन होला भन्छौँ, र हामीले मुटु दुख्दाखेरि कहिलेकाहीँ पेट घोचेको भनेर भन्छौँ। अनि महिलाहरूको केसमा चाहिँ हामी सायद आफ्नो जुन त्यो दुखाइ छ त्यो अलि धेरै सहन सक्ने भएर होला, अलिअलि दुख्यो भन्दैमा हामीले होइन यो त ठिक हुन्छ भनेर बस्छौँ। त्यसैले यसरी बस्ने होइन, इमर्जेन्सी जस्तो लाग्यो भने अस्ट्रेलियामा 000 नम्बरमा फोन गरिहाल्नुपर्छ।
4: अर्को प्र्याक्टिकल टिप्स भनेको रगतको जाँच पनि गराइराख्नुपर्छ। हामीले माथि कोलेस्ट्रोलको कुरा गऱ्यौँ, उच्च रक्तचापको कुरा गऱ्यौँ, त्यही भएर श्रोताबिनलाई पनि हाम्रो अनुरोध गर्न सक्नुहुन्छ भने हप्तामा एकपटक नभए नि महिनामा एकपटक आफ्नो ब्लड प्रेसर जाँच गर्नुहोस्, मिल्छ भने 6 महिनामा एकपटक रगतको जाँच गराउनुहोस्, ताकि आफूसँग आफ्नो रगतमा कति कोलेस्ट्रोल छ भन्ने थाहा हुन्छ, र यति गर्नुभयो भने मुटुको हेरचाह गर्न सजिलो हुन्छ, होइन?
5: पक्कै पनि प्रमोदजी। अनि हामीले एउटा कुरा के ध्यान दिनुपर्छ भन्दा, मुटुको रोग अथवा हृदयघात अथवा जुन हामी हार्ट एट्याक भन्छौँ, यो बुढेसकालको रोग होइन। 20-30 वर्षका व्यक्तिहरू, 30-40 वर्षका व्यक्तिहरू यो मुटुको रोग अथवा हृदयघात जुनसुकै उमेरका वयस्क अथवा एडल्टलाई पनि हुनसक्छ। त्यसैले म अहिले बल्ल 30 वर्षको छु, के मलाई हृदयघात होला र भनेर आफ्नो खानपिनमा, आफ्नो शारीरिक कसरतमा ध्यान नदिकन बस्नु हुँदैन। हामी अहिले जुन उमेरका व्यक्ति भए पनि, जहाँ भए पनि आफ्नो शरीरको ख्याल राख्न छोड्नु हुँदैन।
4: बिल्कुलै, र यही जानकारी सँगसँगै आजको स्वास्थ्य श्रृङ्खला पनि यति नै। अर्को साता फेरि अर्को विषय लिएर यहाँहरूसम्म उपस्थित हुनेछौँ। तबसम्मको लागि आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। हार्दिक नमस्कार।

0: आज त यो असाइनमेन्ट जसरी नै सघाउनै पर्यो, बुझाउने टाइम आउन लागिसक्यो। ए फेसबुकको नोटिफिकेसन पो रहेछ, फेसबुकले नि कति नोटिफिकेसन पठाइरहेको छ भने आफूलाई असाइनमेन्टको चटारो परिरहेछ। यो त पछि गर्दै गरौँला। कति मेसेज आइरहेको, ल सुनीको फोन आयो। सुनी के छ खबर खबर?
1: सबै ठिकै छ। के रे हो, तैले त चाहिने नचाहिने मेसेज पठाइरहेछस् त फेसबुकमा।
0: हो र?
1: अनि पैसा चाहियो भनेर पनि मेसेज आइरहेछ तेरोबाट।
0: के रे, ला मेरो त फेसबुक एकाउन्ट नै खुल्दैन त, ह्याक भइसक्यो क्या हो? लौ न के गर्ने अब?
2: तपाईं पनि सोशल मिडिया चलाउँदै हुनुहुन्छ भने सधैं सजग रहनुहोस् र ह्याक हुनबाट बस्न अपनाउनु पर्ने सबै प्रक्रिया पूरा गर्नुहोस्। फेसबुक, इमेल लगायत सबै एकाउन्टहरूमा मल्टी फ्याक्टर अथेन्टिकेसन अन गरी सुरक्षित रहनुहोस्। संदिग्ध लगइन होस् वा जुनसुकै नोटिफिकेसन आउँदा कहिल्यै अनदेखा नगरी तुरुन्तै के रहेछ भने विस्तृत रूपमा हेरिहाल्नुहोस्। आफ्नो सोसल मिडियाको पासवर्ड सधैँ गोप्य तथा युनिक खालको राख्नुहोस् र बेला बेलामा परिवर्तन गर्नुहोस्। एक्ट नाउ, स्टे सेक्योर।
3: नेपाली एसोसिएसन अफ भिक्टोरियाद्वारा मेलबर्न चौतारी मार्फत जनहितका लागि प्रस्तुत।
4: श्रोताबृन्द, यिनै प्रस्तुतिहरूका साथै आजलाई विदा माग्ने बेला पनि भएको छ। कार्यक्रम सुनेर साथ दिनुभयो, आभार व्यक्त गर्दछौ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.thrisia.org.au/chautarima गएर कुनै पनि समय जहाँ कहीँबाट सुन्न पनि सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा यहाँहरूको सुझाव, सल्लाह, प्रतिक्रियाहरू कृपया हामीलाई पठाउनु हुन आग्रह गर्दछौ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com। आज यस महिनाको पहिलो बिहीबारको यो कार्यक्रम हो। हरेक महिनाको पहिलो बिहीबार कार्यक्रमको अन्तमा नेपालका विभिन्न भाषाभाषीहरू मध्येबाट कुनै एक भाषामा एउटा गीत तपाईँ श्रोताहरू समक्ष प्रस्तुत गर्ने गरेका छौँ। सोही अनुसार आज नेवार भाषाको गीत सुन्नेछौँ। स्वरहरू छ देविका वन्दना र कपिल कसपालको, रचना र सङ्गीत कपिल कसपाल। यसै नेवारी भाषाको गीत श्रोताहरू समक्ष छाडेर सहकर्मी साथीहरू कृतिका पौडेल, प्रमोद सुवेदी, सरोजा श्रेष्ठ सँगै म लोक आजलाई बिदा माग्दछौँ। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्री। यहाँहरूको साथ शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।